local, metal radio. Unit utama di sana, saksian sama suaranya.

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दामा पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557792 9842959750 9842235625

0: दिउँसोको 2 बजेको छ। अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215446666 मोबाइल 9840829972 प्रहरी चौकी बिराखो 9852231908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901138 सुकुना हस्पिटल बिराखो 0215446786 एम्बुलेन्स 9852054886 रेडियो सुशली द्वारा जनहित में जारी।
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला।
2: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625 9842525005

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुछो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 0125547878 98420535141 भयो। गुड, भेरी गुड, भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अवरोध सिर्जना गर्नु कुन खालको लोकतान्त्रिक आचरण हो? सरकार छाडे साँडे हो कि संविधान सीमा र कानूनको सर्वोच्चता सरकार बाहिरका लागि मात्रै हो? राहदानी पासपोर्ट खरिद प्रकरणमा पारदर्शिता किन देखिएन? सुशासनको कुरा गर्ने सरकारले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति निष्पक्ष छानबिन गर्ने आँट किन गर्दैन? अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई राजनीतिक दबावमा राखेर भ्रष्टाचार लुकाउने प्रयास किन भइरहेको छ? विकल्प नदी विदेश स्थित राजदूतहरूलाई फिर्ता बोलाउने तर लामो समयसम्म नियुक्त गर्न सक्नु सरकारको कूटनीतिक असक्षमता होइन र गृहमन्त्री जोड़िएको प्रकरणमा हतार हतार छानबिन समिति बनाउने तर प्रतिवेदन सार्वजनिक नगर्दै पुनः नियुक्ति दिएर कसलाई जोगाउन खोजिएको हो? सरकारका मन्त्रीहरूले व्यवसायीलाई धम्की दिने र कानून हातमा लिएर आतंक मचाउने कार्य किन गरिरहेका छन्? सुनसरी र मधेसमा भएका साम्प्रदायिक र सामाजिक तनावका घटनामा सरकारले बनाउने देखावटी समितिको सट्टा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारलाई के को डर लागेको? सरकार असफल भएको कंग्रेसको दावी शीर्षकमा हिमालय टाइम्सले यो खबर छापेको हो।
1: मुलुकको कार्यकारी शक्तिको केन्द्र हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जहाँबाट सरकारले गर्ने प्रत्येक निर्णयको तयारी, कानूनी परीक्षण, मन्त्रालयहरूसँगको समन्वय र कार्यान्वयनको अनुगमन भइराखेको हुन्छ। अनि प्रधानमन्त्रीको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि यसैले गर्छ। यस आधारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कस्ता व्यक्ति छन्, कतिजना छन्, जिम्मेवारी कसरी बाँडफाँड गरिएको छ भन्ने विषयमा सबैको चासो रहन्छ। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले यो विषयमा संसदमा प्रश्न नै दर्ता गराएकी थिइन्। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निजी सचिवालयमा 27 जना रहेको विवरण उपलब्ध गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय आफैले पनि चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ, जस अनुसार प्रधानमन्त्री कार्यालयमा समग्रमा 230 जनाको जनशक्ति छ। तीमध्ये 27 जना प्रधानमन्त्री बालेनको निजी सचिवालयमा छन् भने बाँकी कर्मचारीले स्थायी र करार दरबन्दीमा रहेर सरकारको केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन्, जसमा स्थायी दरबन्दी 172 रहेको छ भने करार दरबन्दी 31 छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वर्तमान सांगठनिक संरचना अनुसार हाल 9 महाशाखा र 23 शाखा छन्। प्रमुख पदाधिकारीका रूपमा नेपाल सरकारका मुख्य सचिव रहन्छन्। मुख्य सचिव मार्फत विभिन्न क्षेत्र हेर्ने 3 सचिव छन्। विभिन्न महाशाखा हेर्ने गरी सहसचिवहरूको दरबन्दी छ। प्रत्येक शाखाको कार्य सम्पादनका लागि उपसचिवको मार्फतमा शाखाको कार्यबोझ अनुसार शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी हुन्छन्, जसले प्रशासन, कानूनी, राष्ट्रियता, सुरक्षा, पूर्वाधार, आर्थिक योजना, तथ्याङ्क, मन्त्री परिषद व्यवस्थापन तथा अन्तर मन्त्रालय समन्वय जस्ता जिम्मेवारी सम्हाल्छन्। राजपत्राङ्कित उच्च तहका कर्मचारी मात्र 43 जना छन्, जसले आफ्नो विषयगत क्षेत्रको नेतृत्व गर्छन्। प्रधानमन्त्री बालेनको निजी सचिवालयमा 27 जना छन् भने बाँकी कर्मचारी स्थायी र करार दरबन्दीमा रहेर केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन्। 230 जनाले चलाउँछन् प्रधानमन्त्री कार्यालय शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेकपा एमालेको आन्तरिक किचलोले प्रदेशमा नयाँ सरकार गठन र विस्तारमा झमेला देखिएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठनमा एमालेभित्र मत मिल्न सकेको छैन, जसका कारण कोशी बागमती प्रदेशमा नयाँ सरकार गठन अन्यलमा परेको छ। अन्य प्रदेशमा मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमालेभित्रको विवाद प्रदेशमा समाधान हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी र बागमतीका नेतालाई काठमाण्डुमै बोलाएर छलफल गरेका छन्। ओलीले बुधबार मुख्यमन्त्री हिक्मत कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवड़ा, सचिव राजकुमार भण्डारी लगायतका नेताहरूसँग छलफल गरेका हुन्। बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको 15 दिन पुगेको छ।
1: सरकारले 7-13 भदौमा काठमाण्डुमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको विप्रिङ तथा गृहमन्त्री सदन गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई

0: व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए। एक मन्त्रीका अनुसार सरकारको निर्णयले परराष्ट्र नीतिमै महत्वपूर्ण प्रभाव पार्ने भए पनि यो विषय मन्त्री परिषदमा समेत पेश गरिएन। हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर्नु नै राम्रो हुन्छ भनेर सल्लाह दिएका थियौं, किनकि यो संवेदनशील हुन सक्छ, धेरै विषय उठ्न सक्छन् र यसले सुरक्षा जोखिम पनि निम्त्याउन सक्छ। त्यसैले हामीले आयोजकहरूलाई कार्यक्रम रद्द गर्न उचित हुने सल्लाह दियौं। यस विषयमा छलफल भएको पुष्टि गर्दै मुख्य सचिव कार्कीले भनेका छन्, एक सुरक्षा निकायका प्रमुखका अनुसार सुरक्षा अधिकारीहरू भने विभिन्न कोडबाट कार्यक्रमको विश्लेषण गर्दै कार्यक्रमका लागि 18 देखि 19 दिन मात्र बाँकी रहँदा रोक लगाउने भन्दा पनि निगरानीलाई निरन्तरता दिने निष्कर्षमा पुगेका थिए। मुख्य सचिव कार्कीले निर्देशन दिनुभन्दा केही दिन अघि मात्र गृहमन्त्री गुरूङले पनि सुरक्षा जाँचको सामना गर्नुपर्ने भए पनि सम्मेलन स्थगित नहुने बताएका थिए। जुन महिनामा नाम दर्ताको समय सकिएपछि चिनिया कूटनीतिज्ञहरूले निरन्तर दबाव दिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। 21 जुलाईमा चिनिया राजदूत च्याङ माओमिङले सम्मेलनका विषयमा परराष्ट्र सचिव राइसँग छलफल गरेका थिए। बैठकबारे जानकार अधिकारीहरूका अनुसार राजदूत च्याङले प्रत्यक्ष रूपमा सम्मेलन रद्द गर्न माग गरेका थिएनन्, तर कार्यक्रममा केही व्यक्तिले चीन विरूद्ध र तिब्बतका पक्षमा बोल्न सक्ने भन्दै सहभागीबारे सचेत रहन आग्रह गरेका थिए। गृहमन्त्री सुदन गुरूङले सम्मेलन हुने अभिव्यक्ति दिएको केही दिनमै मुख्य सचिव गोविन्द बहादुर कार्कीले आयोजक मध्ये एक काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीलाई उक्त कार्यक्रम रद्द गर्न निर्देशन दिएका हुन्। चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाव दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भन्ने दावी बारे तीन अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस र ह्यूमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। कानून मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको भनी अन्तर्राष्ट्रिय संस्थाहरूले जारी गरेको वक्तव्यलाई सार्वभौम सत्तामाथिको हस्तक्षेप भएको जिकिर गर्नुभएको छ। उक्त वक्तव्य कपोलकल्पित भएको खण्डन गर्दै कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्नुभएको थियो। न्यायाधीश उपर महाभियोगको तयारी प्रकरण सरकार र संयुक्त अन्तर्राष्ट्रिय संस्थाहरू आम्ने सामने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सरकारले देशभर व्यवस्थित पशु वधशाला बनाउने भएको छ। हाल भएकालाई व्यवस्थित पशु वधशाला रूपान्तरण गर्ने र नयाँ बनाउँदा ऐन र नियमावली अनुसारका मापदण्ड लागू गर्न बाध्य बनाइँदैछ। यसका निम्ति मन्त्री परिषदको बुधबार बसेको बैठकले प्रचलित ऐन देशभर लागू गर्ने निर्णय गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गरिएको थियो। यस विषयमा संघ प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफल समेत गर्नुभएको थियो। यसअघि नै सुर्खेत हेटौडा बुटवलको केही वधशालामा शुरू भएको छ भने अब आगामी मंगसिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सबै स्थानीय तहमा लागू गरिनेछ। ऐन कार्यान्वयनपछि देशभरका पशु वधशालालाई व्यवस्थित बनाइनेछ। वध गर्नु अघि पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ। साथै मासु उत्पादन, ढुवानी र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ भने यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सरकारको विश्वास छ।
1: सांसदहरूलाई निर्वाचन क्षेत्रका नाममा बजेट बाँड्ने, योजना छनौट गर्ने तथा कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्यप्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ौं रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।